0: सुबह के 7 बजे हैं। अस्सलामुअलैकुम। आज इतवार है, सफ़र की 18 और अगस्त की 2 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म और पाकिस्तान मुस्लिम लीग नून के सदर ने लाहौर में एक मुलाकात के दौरान मुल्की मजमूई सियासी सूरतेहाल पर तबादला ख्याल किया है। आज़ाद जम्मू कश्मीर कानून साज असेंबली के इंतखाबात के दूसरे मरहले के लिए आज मुजफ्फराबाद डिवीजन में और मुहाजरीन की नशिस्तों के लिए पोलिंग होगी। पाकिस्तान मैरीटाइम सिक्योरिटी एजेंसी ने पाकिस्तानी माहीगीर कश्तियों पर निगरानी के निजाम की तंसीब के लिए एक अहम माहदे पर दस्तखत किए हैं। गजा पर ताजा इसराइली हमलों में मजीद 7 फलस्तीनी शहीद हो गए हैं। फिरो में एक छोटा तैयारा गिरने से उसमें सवार 13 अफराद हलाक हो गए हैं। पाकिस्तान और श्रीलंका की खवातीन क्रिकेट टीमों के दरमियान 3 मैचों की सीरीज का दूसरा T20 मैच आज दम्बूला में खेला जाएगा। खबरें तफसील से। वज़ीर-ए-आज़म शहबाज शरीफ ने पाकिस्तान मुस्लिम लीग नून के सदर नवाज शरीफ से लाहौर में मुलाकात की। मुलाकात में वज़ीर-ए-आला पंजाब मरियम नवाज शरीफ और नायब वज़ीर-ए-आज़म और वज़ीर-ए-खारिजा इसहाक डार भी मौजूद थे। मुलाकात में मुल्की मजमूई सियासी सूरतेहाल पर तफसीली गुफ्तगू की गई। आज़ाद जम्मू कश्मीर कानून साज असेंबली के इंतखाबात के दूसरे मरहले के लिए आज मुजफ्फराबाद डिवीजन में पोलिंग होगी। पोलिंग सुबह 8 बजे शुरू होगी और शाम 5 बजे तक बगैर किसी वक्फे के जारी रहेगी। आज़ाद जम्मू कश्मीर इलेक्शन कमीशन के मुताबिक मुजफ्फराबाद डिवीजन में रजिस्टर्ड वोटरों की मजमूई तादाद 8,09,621 है, जिनमें 4,27,955 मर्द और 3,81,666 खवातीन शामिल हैं। मुजफ्फराबाद डिवीजन की आम नशिस्तों के साथ साथ मुहाजरीन की 12 नशिस्तों के लिए भी पोलिंग होगी। मुजफ्फराबाद डिवीजन में 1,483 पोलिंग स्टेशन कायम किए गए हैं, जबकि 12 मुहाजिर नशिस्तों के लिए 1,057 पोलिंग स्टेशन कायम किए गए हैं। उधर जम्मू कश्मीर के मुहाजरीन ने 12 मखसूस मुहाजिर नशिस्तें बरकरार रखने का मुतालबा करते हुए कहा है कि ये नशिस्तें उनकी शनाख्त, सकाफत और नुमाइंदगी के तहफ्फुज के लिए नहायत जरूरी हैं। उन्होंने हुकूमत पाकिस्तान और अवाम की मुसलसल हिमायत और यकजहती पर उन्हें खिराज तहसीन पेश किया। आज़ाद जम्मू कश्मीर इलेक्शन कमीशन के सेक्रेटरी राजा मोहम्मद शकील और सीनियर रुकन मोहम्मद अहसन ने मुजफ्फराबाद में न्यूज़ कॉन्फ्रेंस से खिताब करते हुए अवाम से अपील की कि वो अपनी पसंद के नुमाइंदों के इंतखाब के लिए भरपूर अंदाज में अपना हक रायदही इस्तेमाल करें। उन्होंने कहा कि वोटिंग अवाम की जमहूरी राय का इजहार है और यही बेहतरीन तरीका है जिसके जरिए अवाम अपने मुंतखब नुमाइंदों के तवस्सुत से कानून साजी कर सकते हैं या कवानीन में तरमीम कर सकते हैं। आज़ाद जम्मू कश्मीर इलेक्शन कमीशन के सीनियर रुकन मोहम्मद अहसन ने कहा कि मीरपुर डिवीजन में इंतखाबात के पहले मरहले के दौरान वोटिंग की शरह 46% रही, जो मामूल के 40-42% के मुकाबले में नुमाया तौर पर ज्यादा है। इस मौके पर सेक्रेटरी आज़ाद जम्मू कश्मीर इलेक्शन कमीशन राजा मोहम्मद शकील ने कहा कि मुजफ्फराबाद में अमनोमान की सूरत हाल मुकम्मल तौर पर इत्मीनान बख्श है और मीरपुर की तरह पुरअमन इंतखाबात के नकाद को यकीनी बनाने के लिए कानून नाफिज करने वाले इदारों की तैनाती बरकरार रखी जाएगी। वज़ीर इत्तला'आत व नशरियात अताउल्लाह तारड़ ने तमाद जाहिर किया है कि पाकिस्तान मुस्लिम लीग नून आज़ाद जम्मू कश्मीर में आइंदा हुकूमत बनाएगी। लाहौर में एक तकरीब से खिताब करते हुए उन्होंने कहा कि मुस्लिम लीग नून के उम्मीदवारों ने मीरपुर डिवीजन में कामयाबी हासिल करके कश्मीर इंतखाबात के पहले मरहले में वाज़े बर्तरी हासिल की है। अताउल्लाह तारड़ ने जोर दिया कि अवामी खिदमत और तरक्की मुस्लिम लीग नून का बुनियादी मकसद है। उन्होंने कहा कि वज़ीर-ए-आज़म शहबाज शरीफ ने आज़ाद जम्मू कश्मीर में दानिश स्कूलों समेत कई बड़े तरक्याती मंसूबे शुरू किए हैं। चेयरमैन सेनेट सैयद यूसुफ रजा गिलानी ने कहा है कि खेलों का बुनियादी ढांचा मजबूत बनाने और पाकिस्तानी खिलाड़ियों को इलाकाई और बैन अलाक़वामी सतह पर बेहतर मौके फराहम करने के लिए मुश्तरका कोशिशों की जरूरत है। उन्होंने ये बात इस्लामाबाद में आलमी शोहरत याफ्ता पाकिस्तानी प्रोफेशनल रेसलर अथर जाहिद से मुलाकात के दौरान कही। अथर जाहिद सऊदी अरब में पैदा होने वाले पहले पाकिस्तानी रेसलर हैं जिन्होंने बैन अलाक़वामी सतह पर पाकिस्तान की नुमाइंदगी की है। چیئرمین سینٹ نے اطہر زاہد کو ان کی شاندار کامیابیوں پر مبارکباد دی اور ان کے لیے مستقبل میں مزید کامیابیوں کی دعا کی۔ سید یوسف رضا گیلانی نے کہا کہ کھلاڑی ملک کے سفیر ہوتے ہیں جو لوگوں کو دنیا بھر میں ملک کا مثبت تشخص اجاگر کرنے کی ترغیب دیتے ہیں۔ پاکستان میری ٹائم سیکیورٹی ایجنسی نے پاکستانی ماہی گیر کشتیوں پر ویسل مانیٹرنگ سسٹم نصب کرنے کے لیے کہا معاہدے پر دستخط کیے ہیں۔ معاہدے پر دستخط کی تقریب کراچی میں پاکستان میری ٹائم سیکیورٹی ایجنسی کے صدر دفتر میں منعقد ہوئی۔ تقریب میں سیکرٹری دفاع ریٹائرڈ لیفٹیننٹ جنرل محمد علی نے بطور مہمان خصوصی شرکت کی، جبکہ وفاقی اور صوبائی حکومتوں کے نمائندوں اور سمندری شعبے سے تعلق رکھنے والے اہم افراد بھی موجود تھے۔ ویسل مانیٹرنگ سسٹم سے ماہی گیروں کے تحفظ میں بہتری آئے گی، سمندری علاقوں کی نگرانی مزید مؤثر ہوگی اور سمندری وسائل کے پائیدار استعمال میں بھی مدد ملے گی۔ اس منصوبے سے پاکستان کے سمندری علاقوں کی نگرانی کی صلاحیت میں اضافہ متوقع ہے، جبکہ سمندری مفادات کے تحفظ کو زیادہ بہتر بنانے میں بھی مدد ملے گی۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ بین الصوبائی رابطے کے وزیر سینیٹر رانا ثناء اللہ نے کہا ہے کہ براڈ پیک پر بین الاقوامی کوہ پیمائی مہم کے دوران برفانی تودے کے نیچے دب جانے والے چار کوہ پیماؤں کی لاشیں نکال لی گئی ہیں، جبکہ لاپتہ ہونے والے بقیہ افراد کی تلاش جاری ہے۔ افسوسناک حادثے پر گہرے دکھ اور افسوس کا اظہار کرتے ہوئے وفاقی وزیر نے کہا کہ حکومت نے واقعے کے بعد فوری کارروائی کرتے ہوئے تلاش اور امدادی آپریشن کو اولین ترجیح دی۔ غزہ میں اسرائیلی حملوں کے نتیجے میں مزید 7 فلسطینی شہید ہو گئے۔ 7 اکتوبر 2023 سے غزہ پر اسرائیلی جارحیت کے دوران شہید ہونے والے فلسطینیوں کی تعداد 73,300 سے تجاوز کر گئی ہے۔ ادھر غزہ کی انتظامیہ نے کہا ہے کہ اسرائیلی حملوں کے بعد 2 سال سے زائد عرصے سے ملبے تلے دبے مزید 112 فلسطینیوں کی باقیات برآمد کر لی گئی ہیں۔ پیرو کے جنوبی علاقے کا میں ایک چھوٹا طیارہ گرنے کے نتیجے میں کم از کم 13 افراد ہلاک ہو گئے ہیں۔ ابتدائی اطلاعات کے مطابق ہلاک ہونے والوں میں 11 سیاح، پائلٹ اور معاون پائلٹ شامل ہیں۔ روس کے دارالحکومت ماسکو کے مرکزی علاقے میں ایک ریستوران میں دیسی ساختہ دھماکہ خیز مواد پھٹنے سے 3 افراد ہلاک اور 21 زخمی ہو گئے۔ روس کی قومی انسداد دہشت گردی کمیٹی کے مطابق ایک خاتون قدرین ساکیا اسکوائر کے قریب واقع ریسٹورن میں بارودی مواد لے جانے کی کوشش کر رہی تھی کہ دھماکہ ہو گیا۔ دھماکے کے نتیجے میں وہ خود بھی ہلاک ہو گئی۔ معروف پاکستانی شاعر اور انگریزی زبان کے مترجم توفیق رفت کی 28ویں برسی آج منائی جا رہی ہے۔ توفیق رفت کی شاعری کا پہلا مجموعہ ارائیول آف دا مونسون کے عنوان سے شائع ہوا۔ انہوں نے بابا بلے شاہ اور قادر یار کے کلام کا بھی انگریزی زبان میں ترجمہ کیا۔ 1998 میں پاکستان اکادمی ادبیات نے ان کی شاعری کے مجموعے اے سلیکشن پر انہیں وزیر اعظم ادبی ایوارڈ سے نوازا۔ توفیق رفت 1998 میں آج کے روز انتقال کر گئے تھے۔ پاکستان نے اسلام آباد کے نصیر بندہ ہاکی اسٹیڈیم میں کھیلی جانے والی 4 میچوں کی ہاکی سیریز کے دوسرے میچ میں جنوبی کوریا کو 1 کے مقابلے میں 3 گول سے شکست دے دی۔ دونوں ٹیموں کے درمیان سیریز کا اگلا میچ منگل کو اسی میدان میں کھیلا جائے گا۔ پاکستان کو سیریز میں 2-0 کی برتری حاصل ہے۔ پاکستان اور سری لنکا کی خواتین کرکٹ ٹیموں کے درمیان 3 میچوں کی سیریز کا دوسرا T20 میچ آج دمبولا میں کھیلا جائے گا۔ سری لنکا کو سیریز میں 1-0 کی برتری حاصل ہے۔ موسم، محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران کشمیر، سندھ، خیبر پختونخوا، اسلام آباد، پنجاب اور شمال مشرقی بلوچستان میں گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد اور کوئٹہ 26 ڈگری سینٹی گریڈ، لاہور 30، کراچی 29، پشاور 28، مری 16، جبکہ گلگت اور مظفرآباد 24 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے موسم کی پیشگوئی کے مطابق سری نگر، لے، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ اور جموں میں موسم ابرا لود رہنے اور کہیں کہیں گرج چمک کے ساتھ بارش متوقع ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ اور بارہ مولہ 19، جموں 28، لے 14، جبکہ اننت ناگ اور شوپیاں میں 20 ڈگری سینٹی گریڈ۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان. ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1.
2: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: السلام علیکم.
1: وعلیکم السلام جی صاحب، کی حال جناب؟
0: اللہ دا کرم جی، اللہ دا کرم.
1: جی صاحب، گل یہ ہے راہل صاحب کہ سال جناب اسی تنگ نظر تے تنگ دل ہو گئے ہیں.
0: صحیح
1: جی، وہ جناب سارے احساس ختم ہو گیا تے احسان مند نہیں رہے. ایک دوسرے پیار محبت ختم ہو گیا تے نہ چھوٹے دی عزت نہ بڑی عزت، افرا تفری دا عالم تفرا تفری دا دور جناب.
0: ایدی وجہ کی ہے؟ وجہ کی وعلیکم السلام.
2: جائے تو کچھ سمجھیندا اے.
0: السلام علیکم.
3: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
0: بسم اللہ جی، کون نے ساڈے نال؟
3: سر جی، میں لاہور نوید بولنا پیا، شاد باغ تو.
0: شاد باغ تو نوید بھائی. نوید بھائی کی کہندے ہو ٹاپک تے؟ ٹائم تھوڑا ذرا جلدی.
3: سر جی، میں تے یہی کہنا چاہوں گا کہ جدوں دے ساڈے پیس سمجھ لو، پیس ہی کہن والی گل ہے کہ جدوں ساڈے
0: بالکل ٹھیک ہے، بالکل ٹھیک ہے. بہت شکریہ بھائی، بہت شکریہ
3: جی. سارے سننے والے میرے بھائی بھراواں میرے والوں السلام علیکم تے بھائی تہاڈی پوری مینجمنٹ نوں میرا سلوٹ بھائی.
0: اوکے اوکے، تھینک یو، اللہ حافظ. السلام علیکم. وعلیکم السلام. الحمد للہ، الحمد للہ. ملا خیل فرام کوئٹہ.
4: بالکل، آپ کی شو بھی ہم سن رہے ہیں، بہت اچھا لگ رہا ہے.
0: بہت شکریہ.
4: ہمارے معاشرے میں جو نگیٹو وغیرہ پھیل رہے، یہ ایک تو سوشل میڈیا ہو گیا، اور دوسرا جو ہے ہمارے معاشرے میں کچھ اس طرح لوگ ہو جاتے ہیں، یہ غلط صحبتیں وغیرہ جب شروع ہو گئی ہے، انسان کے ماحول پہ بڑا اثر پڑتا ہے.
0: صحیح
4: ٹھیک ہے.
0: بہت شکریہ بھائی، بہت شکریہ. جیندے رہو، اللہ حافظ، اللہ حافظ. الحمد للہ والا خیل کہہ رہے ہیں کہ معاشرہ اور لوگ اس طرح دے ہو گئے. دراصل اسی آپ ہی تھوڑا جہا دور ہوندے جا رہے ہیں نا، معاشرہ بھی تو لوگوں نال بنتا ہے، لوگوں دیا تربیتاں، بچیاں دی تربیتاں اساں تساں مل کے کرنی نے، اساں تساں مل کے سوچ نو بدلنا. السلام علیکم جی.
5: وعلیکم السلام، ساتھ محترم کی حال جی؟
0: ٹھیک ٹھاک الحمدللہ،
5: ماشاء اللہ. تواڈے آن دے دل چ خوشیاں ہو گئی ہزار.
0: آہا
5: آہا، اج کل وقت کوئی دیندا نہیں ہوندا، تے میں کیڑے پاسے جاواں تے منجی کتے ڈاواں
0: تے کی کہندے ہو ٹاپک تے؟
5: جی اوہی سر دس رہا، اج کل دا جڑا نا ادھار نہیں دیندے، ایک دوجے نو لیا ہی نہیں کرتے.
0: وجہ کی ہے؟ میرا سوال ہے، وجہ کی ہے؟
5: وجہ یہی ہے کہ جڑا اپنا دولت مند ہو جاتا ہے، پیسہ آ جاتا ہے، پھر بندے نو بندہ نہیں سمجھتا جی.
0: اوکے اوکے، ہور کچھ کہنا چاہو گے؟
5: ہاں جی،
0: اور کچھ کہنا چاہو گے؟
5: بس سلام دعا استاد جی نے نیو ڈرائیور نو، تے میرا بڑا پیارا جی اور وسیم احمد، انہاں نو میرا بہت بہت سلام جی.
0: پہنچ گئے، سلام پہنچ گئے، بہت شکریہ.
5: تانوں بہت بہت، تانوں بھی سلام تے اللہ حافظ.
0: اللہ حافظ، اللہ حافظ. السلام علیکم. السلام علیکم.
6: جی کون ہے؟
0: انکساری کیوں ختم ہوئی؟ وجہ
6: ये बस यही आपका जो मेन जो आपका ही वजह है ना
0: जी,
6: तो
0: जी
6: यही है कि आपका जो वक्त कम हो गया।
0: अच्छा, स्पीड तेज हो गई, लाइफ मसरूफ हो गई, यही कहना चाहते
6: हो ना? तेज हो गया। हाँ जी, हाँ जी।
0: बहुत शुक्रिया, बहुत शुक्रिया, अच्छा लगा तो ना गल करके। थैंक यू, अल्लाह हाफिज। अस्सलाम वालेकुम।
7: वालेकुम अस्सलाम। हां जी भाई, क्या हाल है? ठीक हो?
0: अल्हम्दुलिल्लाह, अल्लाह दा करम।
7: भाई मैंने आपके शो में पहली दफा कॉल किया।
0: बिस्मिल्लाह करम, मेरी बहन बिस्मिल्लाह करम, कौन बोल दे पहने?
7: भाई मैं माफिया बात कर रही हूं लाहौर से।
0: माफिया?
7: हां जी
0: जी। माफिया जी की कहंदे हो टॉपिक ते? वैसे मैं तुम्हें वेलकम आखदा, खुश आमदीद आखदा।
7: हां जी, शुक्रिया, थैंक यू, जज़ाकअल्लाह
0: जी जी।
7: भाई मैं तुम्हें एक शेर सुनाना चाहनी हूं।
0: जल्दी जल्दी, टाइम थोड़ा जल्दी सर।
7: कि जिंदगी तो अपने ही कदमों पर चलती है फराज। जिंदगी तो अपने ही कदमों पर चलती है फराज, औरों के सहारे तो जनाजे उठा करते हैं।
0: हाय हाय हाय हाय, बड़ी सोहनी गल।
7: कौन देता है उम्र भर का सहारा ऐ दोस्त, लोग तो जनाजे में भी कंधे बदलते रहते हैं।
0: हाय हाय हाय, ठीक कह रहे हो।
7: भाई एक सॉन्ग सुना दीजिएगा मेहरबानी। दिल जिद्दी हुई बाजी जो हार दे तो बड़ा दुख लगता है।
0: की कह रहे हो, मैंने समझ नहीं आई भला।
7: सॉन्ग सुना दो, दिल जिद्दी हुई बाजी जो हार दे तो बड़ा दुख लगता है।
0: ओके ओके ओके ओके,
7: मैं अपनी अम्मी अब्बू के लिए सुनती हूँ, तो प्लीज आप मुझे।
0: ओके ओके ओके ओके ओके ओके ओके ओके।

0: सुनते रहिए FM 101 101 101।
1: शुक्रिया, आपने FM 101 ट्यून किया।
2: दिस इज FM 101।
0: सुनते रहिए FM 101 101।
1: शुक्रिया, आपने
2: FM 101 ट्यून
1: किया।
2: दिस इज FM 101।
0: सुनते रहिए FM 101 101 101।
1: शुक्रिया, आपने FM 101 ट्यून किया।
2: This is FM
0: 101. सुनते रहिए FM 101 101 101।
1: शुक्रिया, आपने FM 101 ट्यून किया।
2: This is FM 101.
0: सुनते रहिए FM 101 101 101।
1: शुक्रिया, आपने FM 101 ट्यून किया।
2: दिस इज FM 101।
3: शुक्रिया, आपने FM 101 ट्यून किया। शुक्रिया, आपने FM 101 ट्यून किया।
4: आइए सामेईन, अब समात फरमाएं प्रोग्राम राह खुदा। मुकर्रर हैं साहबजादा डॉक्टर सैयद शहजाद हुसैन। ये प्रोग्राम रोज़ाना 3:05 पर नशर किया जाता है।
5: आज हम बयान करेंगे पारा है 16, सूरत है ताहा और आयत मुबारका है 77-79। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। वलकद औहैना इला मूसा अन असरी बि इबादी फद्रिब लहुम तरीकम फिल बहर यबस ला तखाफु दरगन वला तखशा फअतबअहुम फिरऔनु बिजनूदिही फगशियहुम मिनल यम्मी मा गशिय हूँ व अदल्ला फिरौन कौम व मा हदा सदाकल्लाज़ीम। शुरू अल्लाह के नाम से नहन मेहरबान रहम करने वाला है। वाला कदवाओ मैंने और लकद मैंने यकीनन औ है ना हमने वही भेजी इला मूसा मूसा अलैहिस्सलाम की तरफ अन असरी तू रात के ले जा बे इबादी अपने मेरे बंदों को फद्रिब हाँ फिर तू बना लहम तरीकम। ये जो फद्रिब है ना फद्रिब के मैंने हैं मिस्र से और जब दरिया के किनारे पहुँचे और फिरौनी लश्कर तेरे पीछे आए तो अंदेशा ना करे तो फिर ले चल उनके लिए लहुम तरीकन उनके रास्ता बना फिल बहरे यानी समंदर में पानी में या बसम यानी कि एक खुशक रास्ता बना कैसे कि वो असा मार कर अपना असा मुबारक आप पानी पर जब मारेंगे वो तो दरिया खुश्क हो जाएगा वहाँ से। ला तखाफ ला मैंने नहीं तखाफु ना खौफ कीजिए दारागम के पकड़े जाने का वला तख्शा और ना ही वाह मैंने और ला मैंने नहीं तख्शा और ना ही आप डरिएगा इस बात से फातबाहुम आपने डरना नहीं अल्लाह ने कहा दरिया में गर्क होने का किसी से नहीं। शब को अव्वल वक़्त में 70,000 बनी इसराइल को हमरा लेकर मिस्र से रवाना हुए फातबाहुम फा मैंने पस अतबाहुम पीछा किया उनका फिरौनों फिरौन ने बेजनूद ही अपने लश्करों के साथ फगशिया हूँ तो ढांप लिया उन्हें मिनल यम में यम कहते पानी को पानी में जिसमें 6,00,000 कपटी थे। जब वो ढांपे गए तो तकरीबन 6,00,000 कपटी थे बेजनूद ही लश्कर जो था फिरौनों बेजनूद ही वादल्ला फिरौनों वादल्ला और गुमराह किया फिरौनों फिरौन ने कौमहू अपनी कौम को मा हदा और ना रहा उन्हें बताई हदायत की राह उन्हें ना और वो सारे गर्क हो गए और पानी उनके सरों से ऊंचा हो गया। इसके बाद अल्लाह ताला ने अपने एहसान का यानी जिक्र फरमाया या बनी इसराइल कद अंजैनाकुम من عدوکم ووعدناکم بجانب الطور الایمن ونزلنا علیکم المن والسلوى. یہ احسان جتایا اللہ نے، اے بنی اسرائیل بے شک ہم نے تم کو تمہارے دشمن سے نجات دی اور تمہیں طور کی دہنی طرف کا وعدہ دیا اور تم پر منا و سلوہ اتارا. یہ احسان اللہ تعالیٰ نے بنی اسرائیل سے کو جتایا، حضرت موسیٰ علیہ السلام کی قوم کو، کہ ہم نے تم پر کیا نعمتیں اور نوازشیں برسائی ہیں، آسمان سے برسا منا و سلوہ عطا فرمایا ان لوگوں کو کہ کسی چیز کی بھی ان کو خواہش نہ رہی، اور اب میرے راستے پر چلو جو میرے موسیٰ علیہ السلام آپ کو بتائیں گے بذریعہ وحی. تو وہ تو اپنی بات کچھ کہتے نہیں، وحی کے ذریعے ہی تمام پیغمبر اور نبی رسول احکامات بھیجتے ہیں. وآخر دعوانا ان الحمد للہ رب العالمین، والصلاۃ والسلام علیک یا خاتم النبیین.
4: ابھی آپ سماعت فرما رہے تھے قرآن مجید و فرقان حمید سے آیات مبارکہ کا ترجمہ، مختصر تفسیر اور شان نزول. مقرر تھے جناب صاحبزادہ ڈاکٹر سید شہزاد حسین. یہ پروگرام روزانہ 3:05 پر نشر کیا جاتا ہے. اسی طرح درس قرآن مجید و فرقان حمید ہر اتوار صبح 10 سے 12 بمقام آستانہ عالیہ فقیر بادشاہ ریلوے اسٹیشن رائے ونڈ نزد ریلوے قبرستان رائے ونڈ لاہور میں صاحب زادہ ڈاکٹر سید شہزاد حسین قرآن مجید فرقان حمید کا درس دیتے ہیں، جس کے اختتام پر دعا اور انسانیت کی فلاح کے لیے قرآن مجید سے استخارہ اور روحانی و جسمانی مسائل کے ساتھ ساتھ دکھی انسانیت کی خدمت فی سبیل اللہ کی جاتی ہے. خاص طور پر ایسے روحانی اور جسمانی مریض جنہیں ڈاکٹر صاحبان لا علاج قرار دے چکے ہوں، وہ مایوس انسان یہاں سے بفضل خدا صحت یاب ہو کر جاتے ہیں انشاءاللہ تعالی.
2: This is FM 101. This is FM 101. This is FM 101.
6: Get ready for non-stop hits. It's back-to-back English bangers every day from 3 PM to 4 PM only on FM 101. From the latest chart toppers to the classics you love, we have got your playlist covered. Stay logged in because the best English hits are coming your way right here on FM 101.
2: This is FM 101.